0: یہی ساتھ میں ایک ذمہ داری ہے کہ بھائی جو کام آپ کرتے آ رہے ہو اس کی شروعات ہے اور آپ سے زیادہ امید کی جائے گی اور پھر جس مریادا کے ساتھ آپ آج تک رہے اس سے زیادہ آگے بڑھنا پڑے گا. میں بہت ہی گریٹفل فیل کرتا ہوں میرے سارے لوگوں کے لیے جنہوں نے ایک تو مجھے بریک دیا اور پھر انڈسٹری میں اتنے سارے رول اینڈ میرے آڈینس کی جو اتنے پیار سے مجھے آج تک دیکھتے آ رہے. مجھے لگتا ہے کہ وہ دشا میں ہمیں جانا بہت ضروری ہے. ایک پروگریسو انڈیا کی جو کہانی ہے وہ ہمیں دکھانا چاہیے, بنانا چاہیے, وہ ہمارے فلم میکرز کو سمجھنا چاہیے.
1: یہ بات چیت آکاشوانی کے ایف ایم گولڈ چینل سے آج سویرے 9:10 پر پرسارت کی جائے گی. فیفا فٹ بال وشو کپ کے فائنل مقابلے میں آج ارجنٹینا کا سامنا اسپین سے ہوگا. نیو یارک نیو جرسی اسٹیڈیم میں بھارتی سمے کے انوسار یہ میچ رات 12:30 سے کھیلا جائے گا. پرتیوگتا میں کل رات میامی میں کھیلے گئے میچ میں انگلینڈ نے فرانس کو 6-4 سے ہرا کر تیسرا استھان حاصل کیا. فیفا وشو کپ کو لے کر بھارت میں کھیل پریمیوں میں بھاری اتساہ دیکھنے کو مل رہا ہے. فٹ بال کا اتہاس آج رات چاہے بھارت سے ہزاروں کلومیٹر دور نیو جرسی میں کیوں نہ لکھا جا رہا ہو, لیکن کولکاتا میں بھی اس کھیل کا خمار لوگوں کے سر چڑھ کر بول رہا ہے. بھلے ہی بھارت وشو کپ کا حصہ نہیں ہے, پھر بھی پورے بنگال میں فٹ بال پریمی اس کے جشن میں ڈوبے ہوئے ہیں. شہر کو نیلے اور سفید رنگوں سے رنگا گیا ہے اور ہر جگہ لیونل میسی کی جرسی دکھائی دے رہی ہے. پشچم بنگال کھیل وبھاگ نے کولکاتا میں نندن اور ایکتارا اوپن ایئر اسٹیج کے علاوہ کئی ضلعوں میں فائنل کی پبلک اسکریننگ کی ویوستھا کی ہے. شہر کے کلبوں, ہاؤسنگ کمپلیکس اور ملٹی پلیکس میں بڑی اسکرین لگائی گئی ہیں اور فینس اپنے پسندیدہ ٹیم کی جیت کے لیے پوجا پاٹھ بھی کر رہے ہیں. اب دیکھنا دلچسپ ہوگا کہ آج ہونے والے فائنل میں پین یا ارجنٹینا کون بازی مارتا ہے. کولکاتا سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ سماچار ککش سے میں مکیش کمار بل.
2: پی وی سندھو جاپان اوپن بیڈمنٹن ٹورنامنٹ کے فائنل میں پہنچ گئی ہیں. پرتیوگتا کے فائنل میں آج سندھو کا سامنا جاپان کی اکانے یاماگوچی سے ہوگا اور بھارت اور انگلینڈ کے بیچ ایک دیوسیہ کرکٹ میچ شرنکھلا کا نرنائک اور تیسرا مقابلہ آج لندن کی لارڈز میں کھیلا جائے گا. میچ بھارتی سمے کے انوسار 3:30 سے شروع ہوگا. اور اب آج کے سماچار پتروں کی سرخیوں کے ساتھ ہیں فرحت ناز.
3: धन्यवाद मुकेश. निजी रॉकेट विक्रम 1 के सफल प्रक्षेपण की खबर सभी अखबारों में प्रमुखता से है. नवभारत टाइम्स का शीर्षक है स्पेस में धाक, भारत का पहला प्राइवेट रॉकेट पृथ्वी की कक्षा में. हिंदुस्तान की सुर्खी है वह विक्रम, पहली उड़ान में मिशन पूरा. प्रधानमंत्री नरेंद्र मोदी ने सफल प्रक्षेपण पर स्काई रूट एरोस्पेस की टीम को बधाई दी. जनसत्ता के अनुसार विक्रम 1 ने उपग्रहों को पृथ्वी की निचली कक्षा में पहुंचाया. दैनिक जागरण ने गृहमंत्री अमित शाह का बयान देते हुए लिखा है बंगाल में बेहद संवेदनशील चिकन नेक की होगी अभेद्य सुरक्षा व्यवस्था. पंजाब केसरी ने नागरिकता और चुनाव आयोग शीर्षक से संपादकीय में लिखा है पिछले कई सालों में नागरिकता कानून में कई बार बदलाव किए गए हैं जिससे जन्म से नागरिकता देने वाले नियमों में बड़े बदलाव हुए. दैनिक ट्रिब्यून की सुर्खी है शिंदे गुट में उद्धव के सांसदों के विलय को मंजूरी. लोकसभा में एनडीए सांसदों की संख्या बढ़कर 298 हुई, बागी तृणमूल सांसद अलग बैठेंगे. दैनिक भास्कर के अनुसार सीबीएसई की 10वीं की दूसरी परीक्षा ने बदली तस्वीर. रिजल्ट 96.78% हुआ. पास होने वाले 23.92 लाख से अधिक, 3 लाख छात्रों के अंक सुधरे, 76,000 फेल थे अब पास. हिंदुस्तान की सुर्खी है ईरान ने अमेरिका के साथ समझौता निलंबित किया. खामनेई ने कहा अमेरिका को कड़ा सबक खिलाएंगे. नवभारत टाइम्स के अनुसार आर्टिकल 370 के बेस्ट फीचर फिल्म यामी गौतम को बेस्ट एक्ट्रेस का नेशनल अवार्ड. श्रीकांत बेस्ट हिंदी फिल्म, चंदू चैंपियन के लिए कार्तिक आर्यन और भ्रम युगम के लिए मम्मूटी बेस्ट एक्ट्रेस. दैनिक जागरण के मुताबिक सड़क हादसे को रोकने के लिए बेहतर रोड डिजाइन पर जोर. गुणवत्ता रोड डिजाइन ऑडिटिंग प्रशिक्षण के लिए भारतीय राजमार्ग अभियंता अकादमी को मिली जिम्मेदारी. राजस्थान पत्रिका ने नया ट्रेंड शीर्षक से दिया है नई पीढ़ी में गोल्ड की इमोशन कम, परिवार की परंपरा छोड़, निवेश पर ध्यान.
2: और अंत में मुख्य समाचार एक बार फिर. संसद का मानसून सत्र कल से शुरू. दोनों सदनों के सुचारू संचालन के लिए सर्वदलीय बैठक आज. राष्ट्रीय परीक्षा एजेंसी का छात्रों और अभिभावकों को कड़ा निर्देश. फर्जी या एआई से बनी ओएमआर शीट जमा करने पर होगी कानूनी कार्रवाई. केंद्रीय माध्यमिक शिक्षा बोर्ड ने 10वीं कक्षा की दूसरी बोर्ड परीक्षा के परिणाम घोषित किए. खराब मौसम के कारण श्री अमरनाथ जी और माता वैष्णो देवी यात्रा अस्थायी रूप से स्थगित. और फीफा फुटबॉल विश्व कप फाइनल में आज अर्जेंटीना और स्पेन आमने सामने. इंग्लैंड ने फ्रांस को हराकर तीसरा स्थान हासिल किया. इसके साथ ही समाचार प्रभात का यह अंक समाप्त हुआ. नमस्कार.